आकाशवाणी आगतल कक्तमा प्रयोग किशोर जमातिया मन्त्री बक्रक नरेन्द्र मोदी लुकुरक्न हरगर तिरङ्गा सामुङ बताङ्ग खातुङ खाजानी बिसिङ्तै मान्जाक नानी कबक मुङ्गारखा हदानी कक्तमा लाम मन्त्री बक्रक शाखा पालिक थाम्ने बानाचिनी कुङचुङचाक ताकलाई बिसिनी हरगर तिरङ्गा सामुङ बताङ्ने नहार मुङखा तिरङ्गा हिममुङ तिरङ्गा रेली तिरङ्गा कन्सर्ट बन्दे मातारम सामुङ्ने बिसिङ्तै हाखतर गनाङ्गै हानो हामदाकमा पिरिरना उनकोटि हाङ्कर आम्चाय बहरगर तिरङ्गा सामुङ बुताङ्न खातुङ खाजाने बिसिङ्पी पालाइजाकै तङ्ग अब साल चिस्ने आगस जरा चलेवान अ सामुङ बुताङ्ग जुदा जुदा मथा रङनक आकरक बाना याफार लाइमुङ रङ्गोलिताइ बसङने बानास नाममा बाताइमुङ आकरक अङ्गै तङ्गो राज्यसभा गसिमुङ मानमाने बिसिङ्तै संसदम या ब्याङ्कार बुक्स ए बिडेन्स नैसाय नैसि दग बिल पासङका लोकसभा अब नेसेकाङ अ बिल पासङ माने बिल नती शाखा केन्द्रने राङमन्त्री निर्मला सीतारमण बिल नती केन्द्रने राङमन्त्री शाखा अ बिल हाक अथर नताइ ब दवै हामखाइने बेखाक तिलाङनानी सुबावान वर्षाका ताबुक भारत राङथङ डिजिटल ख्लाइथाने खुर्साताइ हामखाइनी लामा फुनगै दङ लोकसभा मिया ट्राइब्युनल्स नाम फिर्मा बिल बिसि नैसाय नैसि दग पासङका अ बिल नती शाखा केरङताइ दरबार मन्त्री याक्सु अर्जुन राम मेघवाल फिल्सिथाम हास्ते विधानसभानि सुकु अधिवेशन अ तालनि नैसिसनि सालमारिनि सिमि सेङ्गान हास्तेफा इन्द्रसेना रेड दिनालो अ अधिवेशननि बागै गसिमौ रोखा हास्ते विधानसभानि ताङ्न कतरनि बोखाक्दै अ कक्तमा सावै मान्जाखा हुकबार मन्त्री रतनलाल नाथ हास्तेनि कथाजाक आरब आमिर साही अ सा सय केजी अर्गानिक मधु रहरमानि मिया पाण्डा तै सेङ्गिरेखा मिया आगतला इन्टरनेसनल अर्गानिक बायर सेलर मिट बसाका अर्गानिक हुकबार खुर्साजाक ठाइ हामफ्राय इङ्गै तङ्ग हास्ते वर्ताबुक हास्ते बेबाग गै खरक ब्रिसिसनि हुकबार ख्लाइना रक अर्गानिक हुकबार बाय रायदा बाय गदालजाक हुकबार नायखुंनि सेतन बायताइ आपेदानि सुबा सुबाइ संसाजाक अ पान्दाव निउजिल्यान्ड अस्ट्रेलिया मिसर दक्षिण कोरिया इटाली आर्जेन्टिना जार्मानी ग्रिस फिलिपाइन्स नखबै जुदा जुदा हा कतरनि हायुं बेरेमनि बायनाय रक मान्जाखा बेसकाङ असातेरनि सिगांनो हास्तेनि बेभाग बेरेमनि लाहार नस्नाम फिरजाकनानै सामुं पाइरे जागान मिया ताङन कतर ककतमा थुमनाय रकनि ककमालाय मुङ्ग पिडब्ल्युडि ताङ्क्रा किरण गीते अ कक तमा रेखा बसाका हास्तेनि जुदा जुदा लाहार नस्नाम फिरमा सामुं सेरै नायना सालकिसा सिगांन मन्त्री अख्रा प्रफेसर डाक्टर मानिक साह आगतला कुसुक बेरेमनि ककलाम सालाइमा अ आचखा ककलाम सालाइमा अ पिडब्ल्युडिनि PWD NSIBCL टाइ गोरोंजाक नायखनि कुसुक बेरेमनि आसुक थाइनि अफिसारक आरो मान्जाखा मोसांगिते साखा लाहार स्नाम फिरमा सामुं काहाम खाइ तांनाव गोरोंजाक बेबाक आदं रकन दागिमुं रोजाखा उदयपुरनि गानाक चन्द्रपुर साग चराइ साथारमा बाय बेलाय कतालको फार्मेसी कलेज नाम तिसाजागै दङ बेंगालुरुनि माइलस्टोन इन्स्टिट्युट अफ फार्मास्युटिकल साइन्सेस अफ हास्तेयाव बरकनि बेदेक चल ख्लाइना साथारखा अ फार्मेसी कलेज ताङनानि सामुमिया बेरायनायखा प्रदेश बिजेपि कासको अभिषेक देव राय हा कतरनि यकथानि सभ्य ख्लायनाय बेखा कतर फान गोनां सभानि बागै लाङमा रोलांनाय खुदिराम बसुनितिनि साग न या कार्मासाल ब्रिटिस न केबेंगै सभा आन्दोलन ख्लायमा बागै खुदिराम बसु न बिसिसि सुकुरा सारनि तिनि तिक साल कतक सलरै उथारजाक माने हा कतरनि लोकुरक बन तिनि बरमरै मैत' ख्लाइ दङ आगतल ब खुदिराम न मैत' ख्लायनाय नारकनाय बुथुबनि साकथारमा बाय खुदिराम बसुन मैत' ख्लाइमा पान्दा जुगालि जागै दङ त्रिपुरा फुटबल एसोसिएसन बाय कम थिंजाक अरनि फिल्डनि डिभिसन लिग फुटबल बाटायमुंनि मिया हरनि थमुंग त्रिपुरा स्पोर्ट्स स्कुल कप्लाइ

आउ चाहिँ खाना त तौरा सापौँ खाना लाग्या पोतो लक्ष्मी मल्सम भएर साप साग्रा सापौँ मल्सम फक्सङ चिनियाको हाँसुक्ने र सापुङ्ने जरा तङ्खो फाले चाहिँ खान खाए ताइ थाङ्सा र सापुङ खानालाई मैले बखा थाङलाई वा नजरा हो खानालाई नजरा हो जयन्ती कलै भएर साप साग्रा सापौँ।